अच्छा जनाब, मेरे जितने भी दोस्त अहबाब मेरी आवाज़ सुन रहे हैं, चाय सिर्फ जो है ना एक मशरूब नहीं है, ये एहसास का दूसरा नाम है। अगर गर्म चाय हो, गर्म कप का मतलब जो है ना मजा लेना है आप लोगों ने, गर्म चाय की कप का मजा लेना है, तो फिर हल्के हल्के से आप लोगों ने पीनी है, ठीक है ना। एक गर्म कप चाय, बाहर हल्की हल्की बारिश, ठंडी हवा, बादलों से ढका आसमान और रेडियो पर चलती हुई कोई खूबसूरत धुन, कोई खूबसूरत आवाज जो कि मेरे बैकग्राउंड पे चल रही है भाई। हाँ, यकीन मानिए कि ऐसे लम्हों में या ऐसे लम्हात में जिंदगी बहुत ज्यादा खूबसूरत महसूस होने लगती है। चाय हर किसी के लिए मतलब है ना, हर किसी को पसंद भी नहीं होती ना, और चाय की हर चुस्की जैसे जो है ना थकन को आहिस्ता आहिस्ता अपने साथ ले जाती है और दिल को एक अजीब सा सुकून आ जाता है, या फिर मतलब ये कि दिल एक अजीब सा सुकून महसूस करने लगता है। कहते हैं ना, कहा जाता है ना कि बातें सिर्फ चाय के साथ ही अच्छी लगती हैं। दोस्तों की महफिल हो, खानदान के साथ बैठकर मतलब जो है ना इंसान अगर चाय एंजॉय करे, हाय हाय हाय हाय हाय क्या कहने जी। खानदान के साथ बैठे हो या फिर तन्हाई का कोई खामोश लम्हा हो, एक कप चाय हर कैफियत का रंग बदल देते हैं जी। कभी ये हंसी का बहाना बन जाता है, कभी यादों का, कभी लंबी बातों का, और कभी ये खामोशी का मतलब जो है ना एक बेहतरीन साथी भी बन जाते हैं ना। यहाँ ये बात भी मैं कहना चाहूंगा दोस्तों कि एक बात का याद रखिएगा, मतलब एक बात का ख्याल याद रखिएगा, कभी आप लोगों ने चाय को ठंडा करके नहीं पीना, ठीक है ना। बारिश और चाय का तो वैसे भी जो है ना बरसों से एक पुराना रिश्ता है। जब खिड़की के शीशे पर बारिश के कतरे गिरते हैं ना, मिट्टी की खुशबू फिजा में महकती है, फैलती है, और हाथ में गर्म चाय हो तो दिल भी इख्तियार जो है ना कह उठता है कि जिंदगी की असल खुशियां शायद जो है ना यही छोटे छोटे लम्हात हैं, यही मतलब जो है ना छोटे छोटे छोटे छोटे मोमेंट्स हैं। न शोर, न जल्दी, न कोई दिखावा, सिर्फ सुकून, मोहब्बत और एहसास। और जरा सोचिए कि अगर इस चाय के साथ जो है ना कोई अपना भी जो है ना बैठा हो, बातें दिल से दिल तक जा रही हो, हंसी भी हो, खामोशी भी हो, वक्त का एहसास ही ना रहे, तो इससे खूबसूरत लम्हा शायद जो है ना कोई और नहीं हो सकता। इसलिए कहते हैं कि चाय का जायका सिर्फ चीनी से नहीं बल्कि जो है ना साथ बैठने वाले लोगों से भी होता है, साथ बैठे हुए लोगों से भी मीठा होता है। ओके जनाब, 700 मैसेजेस प्रोग्राम के शामिल हो छे मुंगता अच्छा अच्छा मैसेजेस करी दी, कम कम जाना मैसेजेस रागली दी कुरबान तासो پیغامات خپل ماته را لګلی شي اینڈ ګورو چې دا چاچا میسجز راغلی دی کم کم زینا بھائی آج شو نہیں کرو گے یہ کس کا میسج آیا ہے جی یہ میرے خیال سے میسج یہ ڈیرہ اسماعیل خان سے کسی نے میسج کیا ہے جی وہ شو کے حوالے سے انتظار کر رہے ہیں اینڈ انہوں نے میری آواز ڈیرہ اسماعیل خان کی ریڈیو پہ سنی ہے جی آج ڈیرہ اسماعیل خان پہ میرا پروگرام ہوگا 10 بجے سے لے کر 12 بجے تک سو بہت بہت شکریہ جس نے بھی میسج کیا ہے جی نیکسٹ ہمارے ساتھ کون دے رہے ہیں کہاں سے بھیا ماتا ہاں جی ٹریک بہول اسرا سونگ بہول اسرا تاثر ریکویسٹ کر دیجیے سلام جی وعلیکم السلام تورا منگ سر پروگرام کے شامل شویدا تورا منا نا تورا تورا نا تورے منا تھوڑے منا نا شکریہ جن دیو سے گرن دیو سے خا خاد آباد خوشحال سوکھا سے چھ تو پروگرام ترا لے اور پروگرام حصہ چکم دین تو جوڑا شوئے نیکسٹ السلام علیکم وعلیکم السلام بھیا سنگھ ایخی ٹک ٹاکی آئش ایم دا صوبئی نا آواز اوکے دیجیے پروگرام ہم نائس تھے ایزا سنگھ ادا ایزم خدا تاستا اور ٹھول اور عیدون کو تازما سیڈا ازما طرفا سلام جی وعلیکم السلام وعلیکم السلام وعلیکم السلام دا انٹرنیٹ ماں مجھ گمدن ماں سر دل تا جناب موسم خبر خراب دے نو خراب موسم سرچ گمدن انٹرنیٹ ہم خراب را خراب شی خو دا سیدے شی مونگ سر دل تا پلی لسٹ کیچ کم میوزک دے دا پلی کو بھیا آواز اوکے دے مرغوس کی جی مرغوس کلی نا میسج راگ لے دے آواز اوکے دے مننا شکریہ
تاسو شاه منصور کې کم ځای کې پاتې کیږي په غر کې غرونو کې مونږ غرنه غرنه یو پښتو کې څه غرنه یو

0: अच्छा जनाब, एक बार फिर तुसा वेलकम आखने जी, बहुत बहुत शुक्रिया, थैंक यू सो मच। तुसी एफएम 94 रेडियो दिलवर सोहबी दी आवाज भी सुनदे हो और पैनल दे इस पास से मतलब इस साइड बैठे है तुसा मेजबान ताहिर जमान जी, और तुसी अगर कांटेक्ट करना चाहते हो तुसी कांटेक्ट कर सकते हो जी, और काफी सारे पैगामात भी काफी सारे मैसेजेस भी मां मौसूल हुए ने, ए भी प्रोग्राम में शामिल कर सकते, कौन कौन साडे नाल प्रोग्राम में शामिल हुए ने और किड़ी किड़ी जगह तो मैसेजेस कीते ने। बारिश भी होंगी जी, और अगर तुसा दे आस पास बारिश भी होंगी चंगी गल है जी, और बारिशा दा एक एक मतलब हाय एक मजा इंसान नहीं भूलता कि बारिश इंसान जो काफी पुरानी यादा भी इंसान दे अंदर ताजा कर दी है, और बारिश जो होंगी ना आदि ना कि बारिश बारिशा महसूस करना चाहिए जे, ठीक है ना। कुछ लोग बारिश महसूस करते हैं और कुछ लोग बारिश महसूस नहीं करते, तो मैं तुसा यही आखना चाहता ताहिर जमान तुसा यही आखना चाहती कि बारिश महसूस करा करो जी, और जो लोग बारिश अच्छे मानिया मतलब जहां सही दिले नाल और एहसास नाल महसूस करते हैं तो वो लोग बारिश तो बहुत ज्यादा लुत्फानंदोज होंगे ने, बारिशा बर्फा नहीं बल्कि बारिशा जो बहुत ज्यादा इंजॉय करते हैं, सो तुसा ने बारिशा इंजॉय करना है, ठीक हो गया जी। एंड एक ट्रैक तुसा से अगला भी शामिल कर सा, लेकिन थोड़ा जहां इंतजार करियो जी। कॉलर गुरु मुक्सर सुख रज दखम जैना सिविल वाली, अस्सलाम वालेकुम जी। वालेकुम अस्सलाम, बखैर ना बखैर, सुख लखम जैना خیریت دے تاسو خو وختی ہم کال کرے خوستا سو شرچ کم دن دا ماشمانو درز گو بولو خختو سٹاک کے دا بکم دے گی
1: دار چنگی سر دے ارغاٹ باران واری کے اوگو پکے دے رغاٹ اولاد دے
0: با خیال گوا چرت جی کم دنو انہ خوئے گی چرت جی کم دنو انہ غرزے گی بس اللہ دے خیر ہو کی او گاڑو والے تو ہم کم نہ دیزے کی دا خبر ز کول غاڑم اکثر لج کم دن پدی سڑکوں نو بند کم نہ مات گڈ سڑکوں نچ کمی کن حال تا باران دا گوج کم دن اولاڑی او دا موٹر والا دا گاڑو والا ج کم دن دمر سپیڈ سر زی جو اللہ اے ویل نہ شما شکریہ ڈیر من نشا ج کم دن ڈیز شور دے میسج ور کے پیغام ور کے بس اللہ دے خیر ہو کی او گاڑو والے تو ہم کم نہ دیزے کی دا خبر زو کول غاڑم اکثر لج کم دن پدی سڑکوں نو بند کم نہ مات گڈ سڑکوں نچ کمی کن حال تا باران دا گوج کم دن اولاڑی او دا موٹر والا دا گاڑو والا کم دن دمر سپیڈ سر زی جو اللہ اے ویل نہ شما

برسك أنت جالس ولا سامي سال ذلك؟ عاوز بس تيجي شو ده السؤال لها؟ अगर एक अंडा उबालने में 10 मिनट लगते हैं तो 10 अंडे उबालने में कितना वक्त लगेगा?